0: ramparts of Red Fort for the first time. Heavy rainfall forecast for Himachal Pradesh and East Rajasthan tomorrow. And FIH Hockey World Cup 2026 begins later this week with new format as quarterfinals are scrapped. India drawn in men's and women's pool D. And that's all in the news at 9. Good night.
1: आदाब, ये आकाशवाणी है। खबरों के साथ मैं शबाना बेगम। पार्लियामेंट ने मुल्क के मैन्युफैक्चरिंग इको निजाम को मुस्तहकम करने, सरमायाकारी रागिब करने और रोजगार के मौके पैदा करने के खातिर टैक्सेशन बिल को मंजूर कर लिया है। वजीर खजाना निर्मला सीतारमन ने यकीन दहानी कराई है कि यूपीआई लेन देन पर कोई टैक्स नहीं लगेगा। डिजिटल बैंकिंग रिकॉर्ड को शवाहिद की हैसियत से कानूनी तौर पर तस्लीम किए जाने से मुतालिक कानून को भी पार्लियामेंट ने मंजूरी दे दी है। पार्लियामानी उमूर के वजीर किरण रिजिजू ने अपोजिशन पर जोर दिया है कि वो तलबा के एहतजाज से मुतालिक मामलात पर वजीर दाखिला अमित शाह के बयान के लिए लोकसभा की कार्रवाई चलने दे। झारखंड में भर्ती इम्तिहानात में बेजाब्तगियों पर तलबा के एहतजाज में तेजी आ गई है। तलबा ने पुलिस कार्रवाई के दरमियान रांची में असेंबली की जानिब मार्च किया। 80वें यौम आजादी की तकरीबात में युवा शक्ति और विकसित भारत 2047 के लिए नौजवान भारत के तावुन को उजागर किया जाएगा। पहली मर्तबा वंदे मातरम लाल किले की फसील से गाया जाएगा। कल हिमाचल प्रदेश और मशरकी राजस्थान में शदीद बारिश के लिए ऑरेंज अलर्ट जारी किया गया है और एफआईएच हॉकी आलमी कप 2026 नए फॉर्मेट के साथ इस हफ्ते बाद में शुरू होगा, जिसमें क्वार्टर फाइनल मुकाबले खत्म कर दिए गए हैं। अब खबरें तफसील से। टैक्सेशन और दीगर कवानीन तरमीमी बिल 2026 राज्यसभा में गौर खोज के बाद लोकसभा को लौटा दिया गया। लोकसभा इस बिल को पहले ही मंजूर कर चुकी है, इस तरह इस बिल को पार्लियामेंट की मंजूरी मिल चुकी है। वजीर खजाना निर्मला सीतारमन ने ऐवान बाला में ये बिल पेश किया। बहस का जवाब देते हुए मोहतरमा सीतारमन ने कहा कि टैक्सेशन और दीगर कवानीन तरमीमी बिल 2026 का मकसद भारत के मैन्युफैक्चरिंग इकोसिस्टम को मुस्तहकम करना, मजीद सरमायाकारी को रागिब करना, रोजगार पैदा करना और मैन्युफैक्चरिंग सरगर्मियों को फरोग देना है। उन्होंने वाजे किया कि ये बिल यूपीआई सारिफिन पर किसी तरह का टैक्स या लेन देन के चार्जेस आयद नहीं करता। उन्होंने यकीन दहानी कराई कि छोटे कारोबारियों और ग्राहकों को यूपीआई पर मर्चेंट डिस्काउंट रेट चार्जेस अदा नहीं करने होंगे। पार्लियामेंट की जानिब से बैंकरों के बही खाता शवाहिद बिल 2026 को भी मंजूरी मिल गई है, क्योंकि राज्यसभा ने भी इसे आज मंजूर कर लिया। मरकजी वजीर खजाना निर्मला सीतारमन ने बिल पेश किया, जिसका मकसद मौजूदा बैंकिंग निजाम की जरूरतों को पूरा करने के लिए कानूनी फ्रेमवर्क को हम आहंग करना है। ये बिल बैंकरों के बही खाते और इसे हम असर डिजिटल बैंकिंग तरीकाकार से मुताबिकत पैदा करने के लिए शवाहिद से मुतालिक कानून फराहम करता है। बैंकरों के बही खाता शवाहिद बिल 2026 में इस बात की गुंजाइश मौजूद है कि बैंकरों के इलेक्ट्रॉनिक या डिजिटल रिकॉर्ड को शवाहिद के तौर पर काबिल कबूल और मजाज माना जाएगा और वो कानूनी तौर पर नाफिजुल अमल होंगे। इस बिल पर बहस का जवाब देते हुए वजीर खजाना निर्मला सीतारमन ने कहा कि ये बिल इसलाह पर मबनी कदम है, जो मुल्क की तेज रफ्तार पेशकदमी में मदद करेगा। उन्होंने वाजे किया कि बैंकरों के बही खाता शवाहिद कानून को 1891 में तरतीब दिया गया था, जब बैंकिंग निजाम पूरी तरह से कागज से चलता था। मोहतरमा सीतारमन ने कहा कि आज भारत ने अपनी मईशत को डिजिटल शक्ल देने में काबिल जिक्र तरक्की का मुजाहरा किया है। मोहतरमा सीतारमन ने मजीद कहा कि बैंकिंग और इक्तसादी लेन देन अब बड़े पैमाने पर डिजिटल प्लेटफॉर्म्स के जरिए हो रहे हैं, जो अक्सर मोबाइल फोन पर आसान क्लिक के जरिए काबिल रसाई हैं। मोहतरमा सीतारमन ने कहा कि ऐसे में ये जरूरी हो जाता है कि मुल्क का कानूनी फ्रेमवर्क इस तरह तब्दील हो जो इन जदीदकारियों की रफ्तार को बरकरार रख सके। इससे पहले राज्यसभा की कार्रवाई नीट मामले पर तलबा के एहतजाज के खिलाफ मुबैना पुलिस कार्रवाई समेत मुख्तलिफ मामलों पर अपोजिशन अराकीन की जानिब से हंगामाराई की वजह से कई मरतबा मुलतवी करनी पड़ी। लोकसभा स्पीकर ओम बिरला ने आज ऐवान की बिला रुकावट कार्रवाई के सिलसिले में तावुन के खातिर ऐवान के अरकान से जाती तौर पर एक अपील की। जनाब बिरला ने पार्लियामेंट हाउस में मुनाकिदा कारोबारी मशावरती कमेटी की मीटिंग के दौरान ये अपील की। جناب برلا نے ایوان میں تعطل پر اپنے دکھ کا اظہار کیا. انہوں نے ایوان کی کارروائی چلنے دینے کے لیے ایوان کے لیڈروں سے ایک جذباتی اپیل کی کہ وہ وقفہ سوال کی کارروائی چلنے دیں اور اہم بلوں پر بحث میں حصہ لیں. جناب برلا نے تعمیری بحث، بامعنی شرکت اور اعلیٰ ترین پارلیمانی روایات کی پابندی کی اہمیت پر زور دیا. اسپیکر موصوف نے سبھی پارٹیوں سے ان کے تعاون کی اپیل کی تاکہ ایوان کی کارروائی کو بلا رکاوٹ اور منظم طریقے سے چلایا جا سکے اور لوگوں سے وابستہ معاملات پر ایک جامع اور سود مند بحث ہو سکے. انہوں نے کہا کہ لوگوں کے معاملات کے سلسلے میں اس طرح سے انتظار نہیں کرایا جا سکتا اور ان کا اس ایوان میں اظہار کیا جانا چاہیے، ان پر بحث ہونی چاہیے اور ان کا حل نکالا جانا چاہیے. پی اے سی میٹنگ کے بعد پارلیمنٹ کے احاطے میں نامہ نگاروں سے بات کرتے ہوئے پارلیمانی امور کے وزیر کرن رجیجو نے کہا کہ حکومت طلبہ کے حالیہ احتجاج اور متعلقہ معاملات پر پارلیمنٹ میں تفصیلی بحث کے لیے تیار ہے. اس بات کی یقین دہانی کراتے ہوئے کہ وزیر داخلہ امت شاہ ہر معاملے پر جواب دینے کے لیے تیار ہیں، جناب رجیجو نے کہا کہ شہریوں کو حقائق جاننے کا حق حاصل ہے. انہوں نے اپوزیشن پر ایوان میں نظم و ضبط برقرار رکھنے اور کارروائی میں مزید رکاوٹ نہ ڈالنے پر زور دیا. جناب رجیجو نے اپوزیشن سے ایوان کی کارروائی چلنے دینے کی اپیل کی تاکہ وزیر داخلہ امت شاہ طلبہ کے احتجاج کے سلسلے میں بیان دے سکیں اور اپوزیشن ارکان کی جانب سے اٹھائے گئے سوالات کا جواب دے سکیں.
2: چھاتر آندولن پر پورا ڈیٹیل میں چرچا دلی میں اور دیش بھر میں جو بھی چھاتر سے سمبندھت ابھی جو بھی آندولن چل رہے ہیں اس کا چرچا ہو سکتے ہیں. میرا انوروھ ہے کانگریس پارٹی اور وپکش کے ساتھیوں کو کہ جب چھاتر آندولن کو لے کر کے سرکار چرچا کے لیے تیار ہے تو آپ بالکل چرچا کے دوران ہنگامہ نہیں کریں گے اور گرہ منتری جی کا سرکار کا جواب پوری طرح سے سنیں گے.
1: وزیر موصوف نے زور دے کر کہا کہ حکومت پارلیمانی بحث سے کبھی پیچھے نہیں ہٹی ہے. انہوں نے اس بات کو اجاگر کیا کہ بی اے سی میٹنگ کے دوران حکومت نے اس معاملے پر جامع بحث کے سلسلے میں واضح طور پر اپنی آمادگی ظاہر کی تھی. لوک سبھا نے ٹریبونلز اصلاحی بل 2026 کو منظوری دے دی ہے. اس بل کا مقصد مختلف ٹریبونلز میں چیئر پرسنز اور اراکین کی اہلیت، آزادی اور تقررات اور خدمات کو یقینی بناتے ہوئے شفافیت میں اضافہ کرنا ہے. ساتھ ہی اس بل کا مقصد ٹریبونلز کی انتظامیہ اور کام کاج کو بہتر بنانا ہے. یہ قانون نیشنل ٹریبونلز کمیشن کے قیام کی بھی تجویز پیش کرتا ہے. لوک سبھا میں نیٹ معاملے پر طلبہ کے احتجاج کے خلاف مبینہ پولیس کارروائی سمیت مختلف معاملوں پر اپوزیشن اراکین کی جانب سے ہنگامہ آرائی کے دوران اس بل کو بغیر کسی بحث و مباحثے کے منظور کر لیا گیا. ہنگامہ جاری رہنے پر صدر نشین نے لوک سبھا کی کارروائی دن بھر کے لیے ملتوی کر دی. پیٹرولیم اور قدرتی گیس کے وزیر مملکت سریش گوپی نے مطلع کیا ہے کہ حکومت نے پیٹرول میں 20% سے زیادہ ایتھنول کی آمیزش سے متعلق کوئی فیصلہ نہیں کیا ہے. وزیر موصوف نے راجیہ سبھا میں ایک سوال کے تحریری جواب میں یہ بات کہی. جناب گوپی نے کہا کہ مستقبل میں ایتھنول کی آمیزش بڑھانے کے سلسلے میں کوئی بھی فیصلہ صرف تفصیلی سائنسی اور تکنیکی مطالعے اور سبھی متعلقہ فریقوں کے ساتھ صلاح مشورے کے بعد ہی کیا جائے گا. وزیر اعظم نریندر مودی نے دولت مشترکہ کھیل 2026 میں تمغے حاصل کرنے والے کھلاڑیوں سے کل نئی دلی میں اپنی رہائش گاہ پر ملاقات کی. بات چیت کے دوران تمغے حاصل کرنے والے کھلاڑیوں نے وزیر اعظم کے ساتھ کھیلوں کے اپنے تجربات کے بارے میں بات چیت کی. جناب مودی نے کھلاڑیوں کو مبارکباد دی اور مستقبل میں ان کی کامیابیوں کے لیے اعتماد کا اظہار کیا.
3: اسپورٹس ویوستھا ایک بات ہے لیکن دیش میڈل تب پراپت کرتا ہے جب دیش میں اسپورٹس کلچر بنتا ہے. دوستو آپ نے بہت بڑا کام کیا ہے، دیش کا نام روشن کیا ہے، آپ کو میں بہت بدھائی دیتا ہوں اور آپ وشواس کیجئے آگے بھی آپ وجئی ہوں گے اور پھر سے ایک بار یہیں پر ہم ملیں گے. بہت بہت دھنیواد، بہت بہت شبھ کامنا.
1: یہ خبریں آکاشوانی سے نشر کی جا رہی ہیں. جھارکھنڈ میں بھرتی امتحانات میں مبینہ بے ضابطگیوں کے خلاف طلبہ کی جانب سے احتجاج کے طور پر ودھان سبھا کا گھیراؤ کرنے کی کوشش کے سبب آج بھی رانچی میں صورتحال کشیدہ رہی. پولیس نے مظاہرین کو روکنے کے لیے پانی کی بوچھار، آنسو گیس کا استعمال اور لاٹھی چارج کیا. اس دوران جے پی ایس سی کے سابق چیئرمین ایل کیانگیٹے کو گرفتار کر لیا گیا ہے. پیش ہے ایک رپورٹ.
4: جے پی ایس سی جے ایس ایس سی ریفارمز منچ کی قیادت میں ہزاروں طلبہ نے ودھان سبھا کی جانب مارچ کیا اور کئی بیریکیڈز پار کرنے کی کوشش کی. اس کے بعد پولیس نے پانی کی بوچھاڑ کی اور آنسو گیس کا استعمال کیا۔ پولیس کے مطابق کچھ مظاہرین